0: मतलब उनकी वाइफ से लेके बाल बच्चे सारे इतना भी ना ये दे दे कि फिर वो तुम्हारे लिए मुसीबत का जरिया बन जाए।
1: बिल्कुल सही रही भाई। चलिए एक कॉलर हमारे साथ और हैं। बहुत शुक्रिया भाई, बहुत बहुत शुक्रिया। आप लोग कॉल करते हैं तो इसलिए और मतलब जो है ना अच्छा लगता है, मजा आता है। चलिए बहुत शुक्रिया भाई, बहुत बहुत शुक्रिया। वालेकुम अस्सलाम। अच्छा जी, तो हमारे साथ अब एक और कॉलर है। हेलो, अस्सलाम वालेकुम।
2: जी वालेकुम अस्सलाम रहमतुल्लाह व बरकातहू। महविश, कैसे हैं आप?
1: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक, आप बताएं कैसे हैं?
2: जी अल्लाह का शुक्र, मैं बिल्कुल खैर खैरियत से। अच्छा, आज का टॉपिक क्या चल रहा है?
1: आज का टॉपिक हमारा है, हमारा टॉपिक है आज का कि किस तरह से हमारी फैमिली हमें शेप करती है हमारे बचपन में, जो हम बन जाते हैं, तरबियत कह लें आप, और जो कुछ मतलब एक आप समझ गए होंगे।
2: हाँ समझ गया, बचपन याद करा दिया आपने। अच्छा, पता है क्या, बाकी बात आपकी ठीक है।
1: मैंने अभी कोई बात की नहीं, क्या ठीक लगी आपको?
2: हाँ वही ना, अब वो पता है क्या, बहुत सी चीजें होती जो मैंने अपने एक्सपीरियंस में नहीं होती।
1: सही।
2: अच्छा, बचपन हर का होता है माशाल्लाह। और अगर देखिए हमारे किस तरह हमारे पेरेंट्स ने कैसे शिफ्ट किया, राइट, ऐसे ही ना। अच्छा, मेरा कोई इतना फैमिली बैकग्राउंड इतना कोई स्ट्रॉन्ग नहीं था, यानी कि मैं आपको बताऊं कि ये था कि उनको इवन ये भी नहीं पता था कि स्कूल में पढ़ क्या रहा है। तो इतने पढ़े लिखे थे ही नहीं, अल्लाह उनको जिंदगी से तंदुरुस्ती दे। और ये है तो ये है कि बस मेरा ज्यादातर उन्होंने एक चीज पे मेरे बड़ा कंट्रोल रखा। उन्होंने मुझे जो है ना, अगर मैं देखूं तो उन्होंने मुझे बुरी सोसाइटी से हमेशा बचा के रखा। एक दो मरतबा एक दो लड़के मुझे मिले, उन्होंने कहा और जुड़े चलते, तो मेरे मामू उन्होंने मुझे देख लिया और घर आके उन्होंने मुझे कहा कि हाथ पकड़ के जानते हो ये कौन है? मैंने कहा मामू दोस्त है, मैं ऐसे दोस्त रखते हैं। तो मैंने मामू ने कुछ नहीं कहा, लेकिन वो मेरे जहन में एक बात बैठ गई कि जो है मामू ने कहा कि ऐसे दोस्त रखते हैं, तो फिर मेरे जहन में बात बैठ गई, इसका मतलब उसमें कोई ना कोई खराबी है जो मामू समझते थे। और उसके बाद मैं उस बंदे से नहीं मिला, ठीक है। फिर बुरी सोसाइटी से उन्होंने बचाया। अब हमारे इधर बहुत से घरों में, सब घरों में नहीं ऐसा होता कि रात गए बच्चे जो है ना बाहर रहते हैं 11 बजे आते हैं। अभी वो कुछ ऐसे फैमिलीज मैंने देखे उनके बच्चे तो फजर के वक्त आते हैं और फिर उसके बाद आके सोते हैं। तो ये मेरी देखी हुई फैमिली है। अब मेरा कोई जो सिलसिला था ना, मैं भी आपको मैं बताऊं, 7 बजे के बाद जो है ना मुझे बाहर निकलना मना था। एग्जैक्ट 9 बजे खबरनामा होता था, उसके मुझे नहीं पता आगे पीटीवी पे क्या चलता था। तो उसके बाद हम खबरनामा मामू सुनते थे और मैं उसके बाद हम सो जाते थे। और सुबह ये जो है ना आपको पता है सनराइज का टाइम होता था, उस वक्त फिर जाते थे। तो इन चीजों से जो है ना मुझे अल्हम्दुलिल्लाह मैं कहूंगा कि उन्होंने दूर रखा। लेकिन यहाँ पे एक और चीज बताओ कि उस वक्त मुझ पे सख्ती हुई, लेकिन उस सख्ती का मुझे फायदा बहुत हुआ। है ना। अब मैं एक और चीज बताऊं, उन्होंने ये सख्ती अपनी औलाद से नहीं रखी। और उनके बच्चे आगे फिर ये है, कोई 8वीं से भाग गया स्कूल से, कोई 7वीं से भाग गया स्कूल से, किसी ने मैट्रिक किया, वो कोई इशू हो गया। लेकिन उसी घर में मैं भी रहता था, मैंने MBA कर लिया। और मेरे मोहल्ले वाले कहते होते थे जब मामू के कहते मुंडा से जा रहे हैं जनाब MBA किया हुआ है, माशाल्लाह भाई इस मोहल्ले में रह के ये पढ़ कैसे गया। असल में पता है क्या हुआ, क्या एक तो उनकी शक्ति जो उन्होंने मुझे कंट्रोल करके रखा, नंबर दो जो बुरी सोसाइटी से बचाया, नंबर दो, और तीसरा ये कि उन्होंने एक और किया कि जो चीज जरूरत होती थी ना बस वो भी लिमिटेड ही हमारा सिलसिला होता था। हमारे ये नहीं कि भाई बस धड़ाधड़ आ रहा है, बस जितना होता था हमने सबर शुक्र करके। आजकल के तो आपको बच्चा पता है, बच्चे जो है बाहर से ले आओ, वो ले आओ, पिज्जा ले आओ, फला ले आओ, दुपका ले। हमारे यहाँ ऐसे नहीं थे। तो हमारे यहाँ जो पकता था वही होता था। और मेरा ख्याल है मैंने अपने बच्चों ने बहुत शाजो नाजरी कोई बाई चीज बाहर से खाई हो, नहीं तो जो पकता था। बाद लोग कहते हैं کہ بھی میری نیچر کچھ اس طرح کی رہی ہے شروع سے, کہ بعض لوگ کہتے ہیں کہ بھی یا ہماری ماں کہتے تھے یا تھپڑ کھاؤ یا کھانا کھاؤ, میرے ساتھ ایسا معاملہ نہیں ہوا, جو پڑا ہوتا تھا میں وہ کھا لیتا تھا, تھپڑ سے میں بچ جاتا تھا کیونکہ میں نے اس پہ کبھی کمپرو نہیں کیا, یعنی کہ ہوتا ہے نا بچے کی ضد, وہ میرے اندر ضد شروع میں نہیں تھی کہ مجھے یہ کھانا ہے وہ کھانا ہے وہ کھانا ہے وہاں کھانا ہے, تو اس طرح تو یہ چیزیں میرا خیال ہے کافی اب یہ چیزیں کم نظر آتی ہیں. اب بچوں کو کنٹرول, اگر آج کل کے دور میں اگر میں اپنے آپ کو دیکھوں نا تو میں سم ٹائم اپنے بیٹے کو ایگزامپل دیتا ہوں, ہم یہ بھی کر لیتے تھے ہم یہ بھی کر لیتے تھے, تو آج کل جو ہے نا وہ چیزیں بہت کم ہیں. اب جو فیسلٹیز مجھے اس وقت نہیں ملی ہم وہ اپنے کوشش کرتے تھے, اولاد ہے اس وقت جو ان کے بس میں تھا انہوں نے میکسیمم دیا, اب جو ہمارے بس میں ہم بھی کوشش کرتے ہیں وہ میکسیمم دیں, لیکن یہاں پہ ہم لوگوں نے نا تھوڑا سا یہ رکھا ہے کہ ان کا سسٹم خراب کر لیا. وہ کہاں سے خراب ہوا, اس وقت ہمارے یہاں میری شاپ کو بھی پتا ہوگا مستنصر حسین تارو صاحب کا صبح 5 منٹ کے کارٹون آتے تھے 7 بجے, وہ اس کے بعد میرا واکنگ ڈسٹینس تھا اسکول, جب بوجری کیمپ کا بھی واقعہ ہوا تھا میں اس وقت 5th میں تھا اور گھر سے تقریباً 1 میل کے فاصلے پہ تھا اسکول, ٹھیک ہے نا, تو وہ جو ہے نا ہم صبح وہ اسی کے انتظار میں ہم ہوتے تھے کہ وہ جلدی سے لگے اور میں پہنچ جاؤں, وہ دیکھ کے ہم بھاگ جاتے تھے. اب صرف ابھی جو پرابلمز آ رہی ہے نا مہوش وہ یہ آ رہی ہے کہ ہمارا اس وقت جو سوشل میڈیا جو ہے نا اس نے جو ہے نا بہت زیادہ پرابلمز کریٹ کی ہیں, اور لیکن ہم چیزوں سے روک بھی نہیں سکتے, بچوں کو ریسرچ بھی چاہیے, بچوں کو انفارمیشن بھی چاہیے, غیر ایڈوانس دور ہے ہر چیز ان کو چاہیے, وہ اس میں ہمارے یہاں یہ تو نہیں تھا ہم بک لیتے تھے اور پڑھ لیتے, لیکن میرا مطلب یہاں سے مختصر بات کرتا ہوں کہ شیپ جو ہے نا اس وقت انہوں نے اس طرح کی کر دی کہ اب ہمیں آج یقین جانی, میں عصر کی نماز پڑھ رہا تھا عامر صاحب شادی کھڑے ہوئے تھے, اسی لگا ہوا اوپر فین لگا ہوا, یار اتنے اچھے تو مسلمان ہم نہیں کہ ہماری توجہ نماز پہ ہو, یقین جانیے میرے ذہن میں آیا کہ پاکستان میں جب میں نماز پڑھنے جاتا تھا عصر کی گرمیوں میں اس وقت صرف پنکھا لگا ہوا ہوتا تھا اور گرمی محسوس بھی نہیں ہوتی تھی. ہاں اب یہاں پہ ہر چیز کی فیسلٹیز ہیں ہمارے پاس, ٹھیک ہے, ہم وہ چیز اگر اب بھی جائیں نا ہم برداشت کر لیں گے, لیکن ہمارے بچے وہ اس طرح کی ان کی شیپ بن چکی ہوئی ہے نا, اس طرح کا ریزسٹنس نہیں کر سکتے کہ وہاں پہ جا کے ان چیزوں کو برداشت کر سکے. لیکن اب جس طرح کی میری ایک انہوں نے تربیت کی, اگر میں یہی فارمولا اپنے بچے پہ اپلائی کروں گا تو اس کے ساتھ یہ غلط ہو جائے گا, کیونکہ ہم نے تو اس کو ایڈوانس دور کے ساتھ لے کے چلنا ہے نا,
1: بالکل.
2: تو یہی چیزیں ہیں کہ اتنا کرو کہ بچے کو خوددار بناؤ, ایسا نہ کرو کہ بچہ ہمیشہ آپ پہ ہی ڈپینڈ کرتا رہ جائے. میں نے فرسٹ ایئر سے جاب شروع کر دی تھی اور اس سے وقت سے آج تک جاب ہی کر رہا ہوں, تو انڈیپینڈنٹ کرو تاکہ اس کو پتا چلے کہ میری ریسپانسبلٹیز کیا ہے. ہم کیا کرتے ہیں بچہ نہیں بڑا ہو جائے چلو یہ کر لے وہ کر لے لگے رہتے ہیں لگے رہتے ہیں, لیکن میرا خیال ہے اسے پریکٹیکل لائف میں جو ہے نا جس طرح یورپ والے لوگ کرتے ہیں نا کہ ایک ایج کے بعد وہ کہتے ہیں چلو بھی اپنا شاباش خود کرو, آخر انہوں نے کہاں سے تعلیم لی ہے ہمیں یہی بتاتا ہے نا, تو ہم نے بھی وہ چیز کرنی چاہیے, تو خوددار تو بنانا پڑے گا, نہیں تو وہ یہ ہے کہ ڈپینڈ کرتے رہیں گے اور ہمارے نانا دادا بھی وہ پھر ہم بڈھے ہو جائیں گے وہ کہیں گے ہم ان کے بچوں کا بھی کریں گے, تو یہ چیزیں بس یہ مختصر میں ہو سکتا ہے اس جو آپ نے رکھا ہے ٹاپک اس کے حوالے سے کوشش کی ہے کہ
1: نہیں نہیں بالکل صحیح بالکل صحیح وسیم صاحب, اور بالکل میں بھی آپ کی باتوں پہ غور ہی کر رہی تھی بلکہ ابھی بھی کر رہی ہوں. چلے پھر تھینک یو سو مچ, ان شاء اللہ بات کرتے ہیں,
2: جزاک اللہ خیر,
1: تھینک یو جی, تھینک یو جی, اللہ حافظ, وعلیکم السلام. رہی جی تو ہمارے ساتھ وسیم صاحب تھے اور میں ان کی کال کے دوران یہی سوچ رہی تھی کہ دیکھیں مطلب ہر انسان کو نا اللہ تعالیٰ مختلف وقت مختلف حالات میں تو اللہ ہی پیدا کرتے ہیں. بات بالکل صحیح جیسے وسیم صاحب کہہ رہے تھے کہ بچے ہمارے عادی ہو چکے ہیں بہت ساری فیسلٹیز کے بہت ساری لگژریز کے سب چیزوں کے, لیکن یہی وہی والی چیز ہے کہ اگر وہ چیزیں ان کو مل رہی ہیں اور پھر بھی ان سے چھینی جائیں تو یہ بھی زیادتی ہے. ڈیفینیٹلی اللہ تعالیٰ نے ان کو دیے, ہم کون ہوتے ہیں چھیننے والے, اور ڈیفینیٹلی اللہ تعالیٰ نے ہر بندے کو جہاں پہ پیدا کیا ہے وہاں پہ اسے کوئی نہ کوئی کام لینا ہے. ماں باپ کا جو ایک وہ ہوتا ہے نا کیا کہنا چاہیے رول, وہ یہی ہوتا ہے کہ اس جگہ پہ رہ کے اس کو ایک کارآمد انسان ضرور بنائے, انڈیپینڈنٹ ضرور بنائے, اور یہ ہماری کوشش ہونی چاہیے. باقی یہ تو ان کی قسمت کی بات ہے, جس کو جو ملتا ہے وہ اس کی قسمت ہے. چلیں ایک بریک لیتے ہیں اور فوراً سے میسج پڑھتے ہیں, ٹھیک ہے, پھر میں آپ کے لیے گانا چلاؤں گی, پہلے نہیں پہلے آپ کے میسجز.
3: FM 107 پر اپنا بزنس ایڈورٹائز کرنے کے لیے آج ہی رابطہ کریں, ہماری قطر میڈیا کارپوریشن کی مارکیٹنگ ٹیم سے. कॉल करें 4488886 पर या ईमेल करें marketing@qmc.qa.
1: राइट मैसेज पढ़ने का पहले जो वजह है वो ये है कि अमजद इकबाल साहब का मैसेज आया हुआ है. उन्होंने कहा हुआ है और ये कहते हैं अस्सलाम वालेकुम और बहुत ही अच्छा टॉपिक है माशाल्लाह ज़ुल्करनैन साहब की तो क्या ही बात है. बहुत बहुत शुक्रिया अमजद इकबाल साहब. और इसके साथ ही सैयद खातिम हुसैन है और ये कहते हैं अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू महमूद खान बहन ढेर सारी दुआओं के साथ आदाब. आपको भी आदाब. कैसे हैं आप भाई? काफ़ी दिन से आपसे बातचीत नहीं हुई. मौका लगे तो ज़रूर कॉल कीजिएगा. और चलें इसी के साथ हम पढ़ते हैं एक म्यूज़िकल ट्रैक की तरफ.